0: ویلکم بیک معزز سامعین. جیسا کہ آپ جانتے ہیں ہم ایف ایم 92.6 یو سی پی کی دنیا سے بات کر رہے ہیں آپ کے ساتھ. فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی کا ہفتہ وار پروگرام ہے. آج جس ڈپارٹمنٹ کی باری ہے اس کا نام ہے ڈپارٹمنٹ آف بیسک اینڈ اپلائڈ کیمسٹری. ہمارے ساتھ تشریف فرما ہیں ایچ او ڈی ڈاکٹر سمیرا زیب, اور ان کے ساتھ تشریف فرما ہیں مس انم طاہر. چلیں بغیر کسی وقت ضائع کیے ہم دوبارہ اپنے پروگرام کی طرف بڑھتے ہیں. اور میں پوچھنا چاہوں گا میم سمیرا زیب سے, کیونکہ ایچ او ڈی ہیں, میں مجھے اب یہ بتائیے گا یہ جو دور ہے یہ بڑا کٹ تھروٹ دور ہے, اس میں بہت زیادہ کمپٹیشن چل رہا ہے. لاہور میں اتنے ادارے ہیں, اتنی یونیورسٹیز ہیں, وائی دا اسٹوڈنٹ شوڈ آفٹ یور ڈپارٹمنٹ فرسٹ اینڈ یو سی پی؟ اس میں ایسی کیا بات ہے کہ لوگ آپ کے ڈپارٹمنٹ کی طرف دوڑتے چلے آتے ہیں؟
1: تھینک یو سو مچ سر. اسٹوڈنٹس آج کل بڑا میٹر کرتے ہیں, دیکھتے ہیں کہ کیوں ہم کسی بھی یونیورسٹی کو, اگر فی اسٹرکچر سملر ہے, ڈگری سملر ہے پرائیویٹ انسٹیٹیوٹ میں یا گورنمنٹ میں, کوئی ڈفرینس کا ہے؟ جیسے مس انم نے بتایا کہ ڈپارٹمنٹ آر فیکلٹی آر یونیورسٹی از لائک سیکنڈ ہوم ٹو ہر. سملرلی ہمارے پاس کچھ فیکلٹی ممبرز ہیں جو کہ 8 سے 10 سال ہو چکے ہیں ہمارے ڈپارٹمنٹ میں, یا جو ویری اسٹارٹ سے 2015 سے جب سے ڈپارٹمنٹ بنا یا جب سے کیمسٹری ڈپارٹمنٹ بنا, سارے وہ موسٹلی وہ فیکلٹی ممبرس ہیں جنہوں نے بنیادیں ڈالیں ڈپارٹمنٹس کی, اور وہ یہاں پر تب سے ابھی تک ہیں. اس کا مطلب ہے کہ موسٹ سیٹسفائنگ کنڈیشن ٹورڈز دا ڈپارٹمنٹ, ٹورڈز دا یونیورسٹی ہیں ہر ٹرمز میں فیکلٹی ممبرس میں. لائک کووڈ میں ڈفرینٹ یونیورسٹیز میں, اور یہ اسٹوڈنٹس کو, آل دو ہم سمجھتے ہیں کہ جو اسٹوڈنٹ باڈی ہے وہ یہ ان چیزوں سے انہیں شاید غرض نہیں یا وہ جانتے نہیں کہ ہر روز آئے دن اگر ٹیچر بدلتا رہے ایک سیمسٹر وائز, یا سال میں ایک دو دفعہ ٹیچر چلے گئے آرگینک کے, بایو کیمسٹری کے, ان آرگینک کے, انالیٹیکل کے, فزیکل کے, چارٹ سیمسٹر کسی اور ٹیچر نے کیا, دین انہوں نے اینڈ آف سیمسٹر پیپر کسی اور ٹیچر نے بنا لیا, مارکنگ کسی اور نے کر لی. تو یہ والی چیزیں الحمد للہ ہمیں یو سی پی میں, ایف او ایس ٹی میں یا کیمسٹری ڈپارٹمنٹ میں کبھی فیس نہیں کرنی پڑی. کبھی کسی ٹیچر کو ادر دین کے کبھی انہیں پروفیشنل گروتھ یا فیملی ٹرمز کے, ود فیمیلز کو ہسبینڈس کے ساتھ کسی اور سٹی یا کسی اور کنٹری شفٹ نہیں ہونا پڑتا, دے نیور وینٹ فار کہ ہم کسی اور یونیورسٹی کو آپٹ کریں.
0: مس انم, آپ سے بھی ایک سوال کرنا چاہوں گا. بسائڈ ٹیچنگ رائٹ وچ از یور پرائمری رول, کیا آپ کے ڈپارٹمنٹ میں کوئی فن پارٹ بھی ہے؟ ایسا بھی کوئی ایلیمنٹ ہے کہ اسٹوڈنٹس انجوائے بھی کریں, پڑھیں بھی, اور ساتھ ساتھ لطف اندوز بھی ہوں؟
2: سر تھینک یو سو مچ. آئی تھنک دا آڈینس وڈ بی اے لاٹ انٹرسٹڈ ان دس ٹائپ آف اے کوشچن, بیکاز دس از سم تھنگ دیٹ ایوری بڈی ریزونیٹس ود. One thing that I just wanted to add first in the continuation of what Dr. Sumaira was saying, she has mentioned in a very good detail that why chemistry and why, like, I'm coming to towards the fun part, but let me cater to that. I want to add one thing first. There is one thing that there is a season that I have seen so many times, and I think that my audience must have seen that as well. That is Sherlock Holmes. He has basically acted as a forensic scientist, and that show has been so fascinating. You watch one episode and you go back to it again and again and again. I myself was wanting to see the next season. I desperately waited for that. So there are nieces and nephews at my home who asked me this question, that what is that Sherlock Holmes had studied, what is it that he was doing? So this was something that I was proud of, and I was answering them that he is basically a chemist. His roots belongs to chemistry. So basically, chemistry is something that resonates with everything around us. It's a core of all of the sciences. So you name any of the field that may seem boring to you, and we still have chemists in them. You name a field that is a very fun, activity-based thing, that industry that has something that you want to go to, it also has chemists in them. So like, other than the coming to the second part of your question, other than the academic activities that we have going on, other than that, we have multiple fun based activities. We don't want to bore our students. The thing is this, we have this concept in Faculty of Science and Technology, and specifically this is the core of our department. We don't teach science, we live science as well. So when we're living science, we make sure that our students are living every aspect of it, not only the academia. So we make sure by indulging students into like multiple, we were the pioneers of starting the annual dinner in the Faculty of Science and Technology. Annual dinner has been arranged for the student who are going to be an ongoing batch. This has been given for the student who are in their final semesters to the students who are ongoing. Other than that, our students have multiple type of other activities in the university. For example, recently we have Faculty of Science and Technology, and under the umbrella of Engineering Department, we have arranged an event that was named as FEST. It was a festival where specifically the Department of Basic and Applied Chemistry organized its own magic show, and the audience applauded it a lot. It was a hit even in the last years and in this year as well. Other than that, when we talk about multiple other things, I will sum it up by telling you that we have Takhleeq incubation and ideation over here. Our student also presents abstract. They are also participating in poster presentation. There is a long list. Inshallah, in the coming sessions, we're going to be sharing more as well.
0: Very well explained. Let me add to it, as a famous saying goes, that your students have their chemistry matching up with your teachers, isn't it?
2: Yeah, exactly. Yeah. Yes.
0: It's like that.
2: Yes.
0: So, ma'am se mera, main aapse puchna chahunga ki jab aapke students faragul tahsil ho jate hain, jab wo graduation kar lete hain, to kya aise iqdamat hain jo aapne apne department mein uthaye hain, wo ensure karte hain ki aapke students jab job market mein jaye to unko haathon haath qabool kiya jaye.
1: Oh, thank you so much for this question, sir. बेसिकली स्टार्ट ऑफ डिग्री से हम उनको जब ये स्टूडेंट बीएस में आता है तो 3-4 सेमेस्टर गुजारने के बाद जब उसको आइडिया हो जाता है कि जब मैं ये डिग्री, कोई भी डिग्री और स्पेसिफिकली केमिस्ट्री या बायोकेमिस्ट्री की डिग्री लेकर मार्केट में निकलूंगा और मेरे साथ डिफरेंट यूनिवर्सिटीज़ में यही डिग्री लेकर स्टूडेंट निकलेगा तो कम्पीट करना पड़ेगा ज़्यादा सैचुरेशन की वजह से. और जब कम्पीट करना पड़ता है तो ऑब्वियसली सिर्फ डिग्री चेक नहीं होती. और ये स्टार्ट ही मैंने यहाँ से किया था कि हमारे फैकल्टी मेंबर्स ख़ुद भी ये सब काम एक्स्ट्रा करिकुलर अदर देन हमारे लेवल पे, जब हम सीनियर्स एसोसिएट असिस्टेंट या प्रोफेसर लेवल पे आ जाते हैं तो हमारे लिए एक्स्ट्रा करिकुलर अदर देन टीचिंग और रिसर्च ये हो जाती है कि हम दूसरी यूनिवर्सिटीज़ में जाकर सेमिनार, वर्कशॉप्स, कॉन्फ्रेंसेज और ऐसे सारे इवेंट्स अरेंज करें या करवाएं, वहाँ लेक्चर्स टॉक दें. इसी तरह हम अपने स्टूडेंट्स को, जब वो फिफ्थ, सिक्स या फाइनल ईयर स्टूडेंट्स आते हैं सेमेस्टर्स के बाद, तो हम उन्हें ये गाइड करते हैं कि अदर देन योर बेसिक डिग्री जो आप किसी भी हमारी यूनिवर्सिटी से लें या किसी और के, आपका जो CV होगा वो जांचा जाएगा कि आपने कितनी कॉन्फ्रेंसेस, कितने एब्स्ट्रैक्ट या कोई भी ऐसा कोई पेटेंट या कोई आइडिया आइडिएशन की तरफ कहीं टॉक, कोई वेबिनार, सेमिनार विद इन द यूनिवर्सिटी या आउटसाइड द यूनिवर्सिटी इन पाकिस्तान या ऑनलाइन. अब जब से कोविड गुजरा है तो हमारे मोस्टली सेशंस या कॉन्फ्रेंसेज जो कि हाइब्रिड मोड में हो रही हैं, ऑनलाइन भी एज वेल एज फिजिकल भी. तो अगर स्टूडेंट ऑब्वियसली आउटसाइड द लाहौर ट्रेवल नहीं कर सकता तो वो ऑनलाइन मोड के थ्रू सर्टिफिकेशन ले लेता है. ये सारे वो स्टेप्स हैं जिनकी वजह से हम अपने स्टूडेंट्स को ये बताते हैं कि आप जब BS डिग्री लेने के बाद या समटाइम MS डिग्री लेने के बाद बाहर निकलेंगे तो ये सारी डिग्रीज तो बाकी एप्लीकेंट्स के पास भी होंगी, लेकिन यू शुड बी हैविंग सम एक्स्ट्रा करिकुलर इन योर CV दैट शुड मेक योर CVs बल्क अदर देन CGPA एंड डिग्री.
0: मैं आपसे पूछना चाहूँगा कि आप क्या ऐसी चीज़ें अपने स्टूडेंट्स को देती हैं या उनमें इनकलकेट करती हैं, इंस्टिल करती हैं कि जहाँ जाते हैं केमिस्ट्री डिपार्टमेंट ऑफ UCP की छाप लेके जाते हैं.
2: सर, एज आई हैव ऑलरेडी मेंशन दैट वी डोंट टीच साइंसेस, वी डोंट टीच केमिस्ट्री, वी लिव केमिस्ट्री एज वेल. सो आर मोस्ट इम्पॉर्टेंट थिंग दैट वी वॉन्ट टू इनकलकेट इन आर स्टूडेंट इज दिस, दैट देयर कॉन्सेप्ट शुड बी क्लियर बट दे शुड बी एबल टू advertise to market those concepts when they go into the professional life. So to ensure that we have our system is very properly organized, our courses, our curriculum is properly broken down into segments that ensures that the students are not just cramming the books. So we have very, very planned activities going on throughout the semester. We have assignments, we have project-based activities. We also have lab activities where we don't, as a teacher, we are not the only person who is standing over there and just babbling all the stuff of chemistry to the students. We make sure that the students are also participating. We sometimes reverse roles in the class as well. Other than that, we make sure that we take them on field as well. They are in the classes. We also take them to industrial visits where they see that this is going to be their future one day, and this is where they're going to be cultivating their knowledge of chemistry, actually. So there are multiple things that we are doing to make sure, to ensure that the student knows that this is going to be his place in the future, inshallah.
0: Very rightly said. Ma'am, ek cheez puchna chahunga. Jaisa ki aap jante hain, ek bahut aaya hua hai downward spiral, jo ki pure sciences mein hai. Physics hai, chemistry hai, maths hai, zoology hai. To aap kaise ikdamat kar rahi hain jo ki is cheez ko mumkin banayengi ki aapke students zyada se zyada na sirf yahan aapke department mein aaye balki aap unko retain bhi kar saken.
1: Okay sir, ye aajkal na hamara last 2 years se jab se ye IT ka bahut zyada rujhan ho chuka hai, jiski wajah se hamari bilkul aapne well said ka ye बेसिक साइंसेज का, खासकर जोलॉजी, केमिस्ट्री, फिज़िक्स एंड मैथ्स, ये सारे सफ़र कर रहे हैं. हमने कुछ इस तरह की इकदाम किए हैं कि ना सिर्फ बच्चों को अवेयरनेस दी है कि जॉब मार्केट क्या है कल को. अब जैसे हमारे पास आजकल इन्वायरमेंटल इश्यूज़ काफ़ी सारे चल रहे हैं, उस इन्वायरमेंटल इश्यूज़ में हमें क्वालिटी कंट्रोल है या एकेडेमिया है, क्लाइमेट चेंज में तो हम ये जो गैस प्रोडक्शन, क्लीन वाटर जो कि नेसेसिटी है हमारी एनर्जी प्रोडक्शन, या अब ये स्टूडेंट्स को अवेयरनेस कहाँ पे दी जा सकती है या देते हैं. फेस्ट में हमारे बड़े वेल इक्विप्ड स्टूडेंट्स को हम जब FSC या मैट्रिक लेवल के स्टूडेंट्स जब हमें विजिट करते हैं तो हम उनको लैब्स में एज़ वेल एज़ प्रैक्टिकली परफॉर्म करके ये थोड़े बहुत एक्सपेरिमेंट्स बताते हैं, उनकी अटेंशन सीख करने की कोशिश करते हैं. अलॉन्ग विद डैट कुछ अकेडमीज़ और कॉलेजेस में हमारे जूनियर टीचर्स विजिट करके उनको ये गाइडलाइन देते हैं कि अगर मेडिकल या इंजीनियरिंग में नहीं होता तो दे कैन ऑप्ट केमिस्ट्री और बायोकेमिस्ट्री फॉर दिस रीज़न कि हमारे पास जो इस वक्त में फॉरेंसिक साइंटिस्ट हैं, फार्मास्यूटिकल्स हैं, टॉक्सिकोलॉजी है, ये सारी हमारी जॉब मार्केट हैं, तो हमें इसको फोकस करना चाहिए और रियल वर्ल्ड प्रॉब्लम्स को फेस करके उनको सॉल्व करने की कोशिश करनी चाहिए.
0: जी मैम, मैं आपसे मज़ीद जानना चाहूँगा और एक और सवाल भी इसमें ऐड कर दूँ मैं कि हर करेक्टर का हिस्सा ना सिर्फ पढ़ाई होती है, तदरीस होती है, पर उसके साथ साथ उसमें मोरालिटी और एथिक्स भी होते हैं. इस पर भी मैं चाहूँगा पहले आप रोशनी डालिए, फिर मैं डॉक्टर सुमेरा से चाहूँगा कि आखिर में वो रोशनी डालें और इस तरह हम अपने प्रोग्राम को इख्तिताम तक पहुँचाएंगे.
2: सर थैंक यू सो मच. सो वन थिंग दैट आई वांट टू ऐड ओवर देयर इज दिस दैट व्हाइल सीकिंग द अटेंशन ऑफ द स्टूडेंट्स वी आर इंश्योरिंग ऑल ऑफ द स्टेप दैट आवर वर्दी HOD हैज मेंशनड. But other than that, we are also of this view that the times are changing, the world is changing. So to keep up with that, we are also modernizing our curriculum as per the guidelines of HEC. Also, we are introducing some courses that are ensuring that we are not only teaching chemistry to the students, we are also making them well equipped with things that are going to be in line with the IT and with the technology development, with where they can make sure that by having a chemistry degree, they can work remotely as well. So we are trying to make them equipped with the ongoing time as well. Other than that, there is a thing that is ensured in our department. When we talk about the morality of the department is this, that we show them this by example, by being an example. We have, as teachers, as faculty members, we attend multiple meetings with them as students in a collection where if your head of department, where your senior members are showing a respect, are showing a proper decorum to the junior ones, this sets a very good example for the students to see that there's a proper hierarchy. No matter wherever you sit, you have a say, you have a word, and in the proper limitation, in the proper obedience criteria, you can say anything that comes to your mind. So by setting the example by ourselves, we are ensuring that the students follows our footsteps.
0: Very right. Ma'am, Sumaira, I would like to ask you, today is the time of entrepreneurship. So tell us, do you take your students in startups too? Do you offer them
1: opportunities? Yes, absolutely. As Anam previously mentioned, there is a Takhleeq Incubation Center in UCP. उसमें हर साल या 6 माह बाद आइडिएशन का कंपटीशन, कुछ वो प्रोजेक्ट्स पहले ऑनलाइन रजिस्ट्रेशन कराते हैं एंड देन उनके फेज़ 1, 2 एंड 3 के बाद उनके फाइनल प्राइसेस लिए जाते हैं. और ये हमारे लास्ट ईयर के دو پوزیشن وننگ تھی, جس میں ہماری تخلیق انکیوبیشن آئیڈیشن میں ایک ہربل ٹی تھی جس کو سیکنڈ پوزیشن ملی تھی تھرو آؤٹ دا آئیڈیشن, جنہوں نے آل تھری راؤنڈز میں بیسٹ پرفارم کیا تھا. اینڈ اس کے علاوہ ایک لیدر تھا فرام دا مشرومز, بیکاز ٹپیکلی لیدر جو ہے اس میں آفٹر آپ کتنا بھی مہنگا لیدر یوز کر لیں جوتوں میں, جیکٹس میں, بیگز میں, لیکن ان میں یہ ہوتا ہے کہ آفٹر ٹو ٹو تھری ایئرس وہ خراب ہو جاتا ہے لیدر جتنا بھی ایکسپینسو ہوگا. لیکن کچھ مشروم بیسڈ لیدرس ہم لوگوں نے اس میں جینیٹیکلی ماڈیفائی کر کے اس کو یہ کیا کہ ایون وہ 5 to 10 years تک اس کا ٹیکسچر یا کلر خراب نہیں ہوتا. تو یہ دو پروجیکٹس ہمارے اس میں گئے اور ان کو انہوں نے پرائز بھی ون کیا. اینڈ الانگ ود دیٹ ہمارے جو کچھ اسٹوڈنٹس ہیں وہ اپنے انہیں جب ہم 7th-8th semester میں ان کو ریسرچ کراتے ہیں بی ایس کی, تو ہم ان میں سے سم ٹائم پبلش بھی کرتے ہیں اور وہ سم ٹائم اچھے جرنلز میں پبلش ہوتے ہیں. جب وہ اچھے جرنلز میں پبلش ہو جاتے ہیں تو اسٹوڈنٹس جو کہ ابراڈ اپلائی کرتے ہیں فار دیئر ماسٹر پروگرامس پوسٹ گریجویٹ میں, ماسٹر سے پی ایچ ڈی میں, تو آبویسلی جب ماسٹر اسٹوڈنٹ آتا ہے تو وہ ہر ڈپارٹمنٹ کا پبلیکیشن کے ساتھ جاتا ہے اور وہ پی ایچ ڈی باہر آسانی سے حاصل کر لیتے ہیں. اور ماسٹرز آپ کو پتہ ہے بھی ہمارا ریسرچ ایکسپیرینس ہے, لیکن ہم کوشش کرتے ہیں کیمسٹری اور بایو کیمسٹری میں بی ایس لیول پہ جو ریسرچ ہم انہیں کراتے ہیں دیٹ شوڈ بی فار دس کہ ہم انہیں پبلش کرا سکیں. اور اسٹوڈنٹ جب بی ایس کر کے یہاں سے نکلتا ہے تو ایٹ لیسٹ ون آرٹیکل وہ پبلش کرا کے ساتھ لے جاتا ہے جو کہ انہیں ماسٹر پروگرام میں اسکالرشپ لینے میں انٹرنیشنلی ہیلپ فل ہوتے ہیں. اور اس کی ایگزامپل دینا چاہوں گی چھوٹی سی کہ ہمارے اس وقت میں بی ایس کے اسٹوڈنٹ انٹرنیشنلی ماسٹر پروگرام میں ماسٹر اسکالرشپس جو کہ فلی اسکالرشپ فنڈیڈ اسکالرشپس میں چائنا میں, آسٹریلیا میں, بی ایس کیمسٹری ایز ویل ایز بی ایس بایو کیمسٹری کے اسٹوڈنٹس مور دین 7 students ہمارے ان 5 to 6 countries میں, اور جو کہ یہ نہیں کیا ڈیولپ نہیں ہے, چائنا, آسٹریلیا, یو کے, یو ایس اے, جرمنی اور کوریا میں ہمارے 8 students اس وقت ماسٹر پروگرام میں ان ساری یونیورسٹیز میں ان ساری کنٹریز میں ایڈمیشن لے چکے ہیں.
0: میں آپ سے آخری سوال کرنا چاہوں گا کہ آپ بتائیے کہ آپ اپنے اسٹوڈنٹس کو جاتے جاتے کیا پیغام دینا چاہیں گے.
2: Sir, I would like to mention it to them that the world is your canvas. It is something that you have the ability to paint as per your own aesthetics. So do take your mark, do take whatever is in your head, do whatever is in your heart as well. By the combination of your heart and your mind, your heart and your head, you can do wonders. You can reach for multiple horizons. So don't hesitate in reaching anything that you wish for.
1: I would request students to stay out of their comfort zone. That's why they must be more productive and some honest people that are we are bringing them to real world.
0: The gist of both of your messages is, as I can infer from here and I can interpret it, that sky should be the limit.
2: Yeah. Yes.
0: Right? So, Madam Sumaira Zeb, Dr. Sumaira Zeb, Miss Anam Tahir, aapki tashreef aavri ka bahut shukriya. Isi ke saath, Moazzez Samein, hamara aaj ka program ikhtitam ki taraf badhta hai aur اگلے ہفتے بے تابی سے ہمارا انتظار کیجیے گا. ہم ایک نئے پروگرام کے ساتھ آپ کی خدمت میں حاضر ہوں گے. جاتے جاتے پاکستان زندہ باد.

0: ویلکم بیک معزز سامعین. جیسا کہ آپ جانتے ہیں ہم FM 92.6 یو سی پی کی دنیا سے بات کر رہے ہیں آپ کے ساتھ. فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی کا ہفتہ وار پروگرام ہے. آج جس ڈپارٹمنٹ کی باری ہے اس کا نام ہے ڈپارٹمنٹ آف بیسک اینڈ اپلائیڈ کیمسٹری. ہمارے ساتھ تشریف فرما ہیں ایچ او ڈی ڈاکٹر سمیرا زیب, اور ان کے ساتھ تشریف فرما ہیں مس انم طاہر. چلیں بغیر کسی وقت ضائع کیے ہم دوبارہ اپنے پروگرام کی طرف بڑھتے ہیں, اور میں پوچھنا چاہوں گا میم سمیرا زیب سے, کیونکہ ایچ او ڈی ہیں, میں مجھے اب یہ بتائیے گا یہ جو دور ہے یہ بڑا کٹ تھروٹ دور ہے, اس میں بہت زیادہ کمپٹیشن چل رہا ہے. لاہور میں اتنے ادارے ہیں, اتنی یونیورسٹیز ہیں, وائی دا اسٹوڈنٹ شوڈ آفٹ یور ڈپارٹمنٹ فرسٹ اینڈ یو سی پی؟ اس میں ایسی کیا بات ہے کہ لوگ آپ کے ڈپارٹمنٹ کی طرف دوڑتے چلے آتے ہیں؟
1: تھینک یو سو مچ سر. اسٹوڈنٹس آج کل بڑا میٹر کرتے ہیں, دیکھتے ہیں کہ کیوں ہم کسی بھی یونیورسٹی کو, اگر فیس اسٹرکچر سملر ہے, ڈگری سملر ہے پرائیویٹ انسٹیٹیوٹ میں یا گورنمنٹ میں, کوئی ڈفرینس کا ہے. جیسے مس انم نے بتایا کہ ڈپارٹمنٹ آر فیکلٹی آر یونیورسٹی از لائک سیکنڈ ہوم ٹو ہر, سملرلی ہمارے پاس کچھ فیکلٹی ممبرز ہیں جو کہ 8 سے 10 سال ہو چکے ہیں ہمارے ڈپارٹمنٹ میں, یا جو ویری اسٹارٹ سے 2015 سے جب سے ڈپارٹمنٹ بنا یا جب سے کیمسٹری ڈپارٹمنٹ بنا, سارے وہ موسٹلی وہ فیکلٹی ممبرس ہیں جنہوں نے بنیادیں ڈالیں ڈپارٹمنٹس کی, اور وہ یہاں پر تب سے ابھی تک ہیں. اس کا مطلب ہے کہ موسٹ سیٹسفائنگ کنڈیشن ٹورڈز دا ڈپارٹمنٹ, ٹورڈز دا یونیورسٹی ہیں ہر ٹرمز میں فیکلٹی ممبرس میں, لائک کووڈ میں ڈفرینٹ یونیورسٹیز میں. اور یہ اسٹوڈنٹس کو, آلدو ہم سمجھتے ہیں کہ جو اسٹوڈنٹ باڈی ہے وہ یہ ان چیزوں سے انہیں شاید غرض نہیں یا وہ جانتے نہیں کہ ہر روز آئے دن اگر ٹیچر بدلتا رہے ایک سیمسٹر وائز, یا سال میں ایک دو دفعہ ٹیچر چلے گئے آرگینک کے, بایو کیمسٹری کے, ان آرگینک کے, انالیٹیکل کے, فزیکل کے, اسٹارٹ سیمسٹر کسی اور ٹیچر نے کیا, دین انہوں نے اینڈ آف سیمسٹر پیپر کسی اور ٹیچر نے بنا لیا, مارکنگ کسی اور نے کر لی, تو یہ والی چیزیں الحمد للہ ہمیں یو سی پی میں, ایف او ایس ٹی میں یا کیمسٹری ڈپارٹمنٹ میں کبھی فیس نہیں کرنی پڑی. کبھی کسی ٹیچر کو ادر دین کہ کبھی انہیں پروفیشنل گروتھ یا فیملی ٹرمز کے ود فیمیلز کو ہسبینڈس کے ساتھ کسی اور سٹی یا کسی اور کنٹری شفٹ نہیں ہونا پڑتا, دے نیور وینٹ فار کہ ہم کسی اور یونیورسٹی کو آپٹ کریں.
0: مس انم, آپ سے بھی ایک سوال کرنا چاہوں گا, بیسائڈ ٹیچنگ رائٹ وچ از یور پرائمری رول, کیا آپ کے ڈپارٹمنٹ میں کوئی فن پارٹ بھی ہے؟ ایسا بھی کوئی ایلیمنٹ ہے کہ اسٹوڈنٹس انجوائے بھی کریں, پڑھیں بھی اور ساتھ ساتھ لطف اندوز بھی ہوں؟
2: سر تھینک یو سو مچ. آئی تھنک دا آڈینس وڈ بی الاٹ انٹرسٹڈ ان دس ٹائپ آف کوشچن بیکاز دس از سم تھنگ دیٹ ایوری بڈی ریزونیٹس ود. One thing that I just wanted to add first in the continuation of what Dr. Sumaira was saying, she has mentioned in a very good detail that why chemistry and why, like, I'm coming towards the fun part, but let me cater to that. I want to add one thing first. There is one thing that there is a season that I have seen so many times, and I think that my audience must have seen that as well. That is Sherlock Holmes. He has basically acted as a forensic scientist, and that show has been so fascinating. You watch one episode and you go back to it again and again and again. I myself was wanting to see the next season. I desperately waited for that. So there are nieces and nephews at my home who asked me this question, that what is that Sherlock Holmes had studied, what is it that he was doing? So this was something that I was proud of, and I was answering them that he is basically a chemist. His roots belongs to chemistry. So basically, chemistry is something that resonates with everything around us. It's the core of all of the sciences. So you name any of the field that may seem boring to you, and we still have chemists in them. You name a field that is a very fun, activity-based thing, that industry that has something that you want to go to, it also has chemists in them. So like, other than the coming to the second part of your question, other than the academic activities that we have going on, other than that, we have multiple fun based activities. We don't want to bore our students. The thing is this, we have this concept in Faculty of Science and Technology, and specifically this is the core of our department. We don't teach science, we live science as well. So when we're living science, we make sure that our students are living every aspect of it, not only the academia. So we make sure by indulging students into like multiple, we were the pioneers of starting the annual dinner in the Faculty of Science and Technology. Annual dinner has been arranged for the student who are going to be an ongoing batch. This has been given for the student who are in their final semesters to the students who are ongoing. Other than that, our students have multiple type of other activities in the university. For example, recently we have Faculty of Science and Technology, and under the umbrella of Engineering Department, we have arranged an event that was named as FEST. It was a festival where specifically the Department of Basic and Applied Chemistry organized its own magic show, and the audience applauded it a lot. It was a hit even in the last years and in this year as well. Other than that, when we talk about multiple other things, I will sum it up by telling you that we have Takhleeq incubation and ideation over here. Our student also presents abstract. They are also participating in poster presentation. There is a long list. Inshallah, in the coming sessions, we're going to be sharing more as well.
0: Very well explained. Let me add to it, as a famous saying goes, that your students have their chemistry matching up with your teachers, isn't it?
2: Yeah, exactly. Yes.
0: It's like that.
2: Yes.
0: So, ma'am Sumaira, मैं आपसे पूछना चाहूँगा कि जब आपके students फारगुल तहसील हो जाते हैं, जब वो graduation कर लेते हैं, तो क्या ऐसे इकदामात हैं जो आपने अपने department में उठाए हैं, वो ensure करते हैं कि आपके students जब job market में जाएं, तो उनको हाथों हाथ कबूल किया जाए।
1: Oh, thank you so much for this question, sir. बेसिकली स्टार्ट ऑफ डिग्री से हम उनको, जब ये स्टूडेंट बीएस में आता है तो 3-4 सेमेस्टर गुजारने के बाद जब उसको आइडिया हो जाता है कि जब मैं ये डिग्री, कोई भी डिग्री और स्पेसिफिकली केमिस्ट्री या बायोकेमिस्ट्री की डिग्री लेकर मार्केट में निकलूंगा और मेरे साथ डिफरेंट यूनिवर्सिटीज़ में यही डिग्री लेकर स्टूडेंट निकलेगा तो कम्पीट करना पड़ेगा ज़्यादा सैचुरेशन की वजह से, और जब कम्पीट करना पड़ता है तो ऑब्वियसली सिर्फ डिग्री चेक नहीं होती। और ये स्टार्ट ही मैंने यहाँ से किया था कि हमारे फैकल्टी मेंबर्स खुद भी ये सब काम एक्स्ट्रा करिकुलर अदर देन हमारे लेवल पे, जब हम सीनियर्स एसोसिएट असिस्टेंट या प्रोफेसर लेवल पे आ जाते हैं तो हमारे लिए एक्स्ट्रा करिकुलर अदर देन टीचिंग और रिसर्च ही हो जाती है कि हम दूसरी यूनिवर्सिटीज़ में जाकर सेमिनार, वर्कशॉप्स, कॉन्फ्रेंसेज और ऐसे सारे इवेंट्स अरेंज करें या करवाएं, वहाँ लेक्चर्स टॉक दें। इसी तरह हम अपने स्टूडेंट्स को, जब वो फिफ्थ, सिक्स या फाइनल ईयर स्टूडेंट्स आते हैं सेमेस्टर्स के बाद, तो हम उन्हें ये गाइड करते हैं कि अदर देन योर बेसिक डिग्री जो आप किसी भी हमारी यूनिवर्सिटी से लें या किसी और के, आपका जो CV होगा वो जांचा जाएगा कि आपने कितनी कॉन्फ्रेंसेस, कितने एब्स्ट्रैक्ट या कोई भी ऐसा कोई पेटेंट या कोई आइडिया आइडिएशन की तरफ कहीं टॉक, कोई वेबिनार, सेमिनार विद इन द यूनिवर्सिटी या आउटसाइड द यूनिवर्सिटी इन पाकिस्तान या ऑनलाइन। अब आप, जब से कोविड गुजरा है तो हमारे मोस्टली सेशंस या कॉन्फ्रेंसेज जो कि हाइब्रिड मोड में हो रही हैं, ऑनलाइन भी एज वेल एज फिजिकल भी, तो अगर स्टूडेंट ऑब्वियसली आउटसाइड द लाहौर ट्रेवल नहीं कर सकता तो वो ऑनलाइन मोड के थ्रू सर्टिफिकेशन ले लेता है। ये सारे वो स्टेप्स हैं जिनकी वजह से हम अपने स्टूडेंट्स को ये बताते हैं कि आप जब BS डिग्री लेने के बाद या समटाइम MS डिग्री लेने के बाद बाहर निकलेंगे तो ये सारी डिग्रीज तो बाकी एप्लीकेंट्स के पास भी होंगी, लेकिन यू शुड बी हैविंग सम एक्स्ट्रा करिकुलर इन योर CV दैट शुड मेक योर CVs बल्क अदर देन CGPA एंड डिग्री।
0: हाँ मैम, मैं आपसे पूछना चाहूँगा कि आप क्या ऐसी चीज़ें अपने स्टूडेंट्स को देती हैं या उनमें इनकलकेट करती हैं, इंस्टिल करती हैं, कि जहाँ जाते हैं केमिस्ट्री डिपार्टमेंट ऑफ UCP की छाप लेके जाते हैं।
2: सर, एज आई हैव ऑलरेडी मेंशन दैट वी डोंट टीच साइंसेस, वी डोंट टीच केमिस्ट्री, वी लिव केमिस्ट्री एज वेल। सो आवर मोस्ट इम्पॉर्टेंट थिंग दैट वी वॉन्ट टू इनकलकेट इन आर स्टूडेंट इज दिस, दैट देयर कॉन्सेप्ट शुड बी क्लियर बट दे शुड बी एबल टू advertise to market those concepts when they go into the professional life. So to ensure that, we have our system is very properly organized. Our courses, our curriculum is properly broken down into segments that ensures that the students are not just cramming the books. So we have very, very planned activities going on throughout the semester. We have assignments, we have project-based activities. We also have lab activities where we don't, as a teacher, we are not the only person who is standing over there and just babbling all the stuff of chemistry to the students. We make sure that the students are also participating. We sometimes reverse roles in the class as well. Other than that, we make sure that we take them on field as well. They are in the classes. We also take them to industrial visits where they see that this is going to be their future one day, and this is where they're going to be cultivating their knowledge of chemistry, actually. So there are multiple things that we are doing to make sure, to ensure that the student knows that this is going to be his place in the future, inshallah.
0: Very rightly said. Main ek cheez puchna chahunga. Jaisa ki aap jante hain, ek bahut aaya hua hai downward spiral, jo ki pure sciences mein hai. Physics hai, chemistry hai, maths hai, zoology hai. To aap kaise ikdamat kar rahi hain jo ki is cheez ko mumkin banayengi ki aapke students zyada se zyada na sirf yahan aapke department mein aaye balki aap unko retain bhi kar saken.
1: Okay sir, ye aajkal na hamara last 2 years se jab se ye IT ka bahut zyada rujhan ho chuka hai, jiski wajah se hamari bilkul aapne well said ka ye बेसिक साइंसेज का, खासकर जोलॉजी, केमिस्ट्री, फिज़िक्स एंड मैथ्स, ये सारे सफ़र कर रहे हैं. हमने कुछ इस तरह के इकदाम किए हैं कि ना सिर्फ बच्चों को अवेयरनेस दी है कि जॉब मार्केट क्या है कल को. अब जैसे हमारे पास आजकल इन्वायरमेंटल इश्यूज़ काफ़ी सारे चल रहे हैं, उस इन्वायरमेंटल इश्यूज़ में हमें क्वालिटी कंट्रोल है या एकेडेमिया है, क्लाइमेट चेंज में तो हम ये जो गैस प्रोडक्शन, क्लीन वाटर जो कि नेसेसिटी है हमारी एनर्जी प्रोडक्शन, या अब ये स्टूडेंट्स को अवेयरनेस कहाँ पे दी जा सकती है या देते हैं. फेस्ट में हमारे बड़े वेल इक्विप स्टूडेंट्स को हम जब FSC या मैट्रिक लेवल के स्टूडेंट जब हमें विजिट करते हैं तो हम उनको लैब्स में एज वेल एज प्रैक्टिकली परफॉर्म करके ये थोड़े बहुत एक्सपेरिमेंट्स बताते हैं, उनकी अटेंशन सीक करने की कोशिश करते हैं. अलॉन्ग विद डैट कुछ अकेडमीज़ और कॉलेजेस में हमारे जूनियर टीचर्स विजिट करके उनको ये गाइडलाइन देते हैं कि अगर मेडिकल या इंजीनियरिंग में नहीं होता तो दे कैन ऑप्ट केमिस्ट्री और बायोकेमिस्ट्री फॉर दिस रीज़न कि हमारे पास जो इस वक्त में फॉरेंसिक साइंटिस्ट हैं, फार्मास्यूटिकल्स हैं, टॉक्सिकोलॉजी है, ये सारी हमारी जॉब मार्केट है तो हमें इसको फोकस करना चाहिए और रियल वर्ल्ड प्रॉब्लम्स को फेस करके उनको सॉल्व करने की कोशिश करनी चाहिए.
0: जी मैम, मैं आपसे मज़ीद जानना चाहूँगा और एक और सवाल भी इसमें ऐड कर दूँ मैं कि हर करेक्टर का हिस्सा ना सिर्फ पढ़ाई होती है, तदरीस होती है, पर उसके साथ साथ उसमें मोरालिटी और एथिक्स भी होते हैं. इस पर भी मैं चाहूँगा पहले आप रोशनी डालिए, फिर मैं डॉक्टर सुमेरा से चाहूँगा कि आखिर में वो रोशनी डालें और इस तरह हम अपने प्रोग्राम को इख्तिताम तक पहुँचाएंगे.
2: सर थैंक यू सो मच. सो वन थिंग दैट आई वांट टू ऐड ओवर देयर इज दिस दैट व्हाइल सीकिंग द अटेंशन ऑफ द स्टूडेंट्स वी आर इंश्योरिंग ऑल ऑफ द स्टेप दैट आवर वर्दी HOD हैज मेंशनड. But other than that, we are also of this view that the times are changing, the world is changing. So to keep up with that, we are also modernizing our curriculum as per the guidelines of HEC. Also, we are introducing some courses that are ensuring that we are not only teaching chemistry to the students, we are also making them well equipped with things that are going to be in line with the IT and with the technology development, with where they can make sure that by having a chemistry degree, they can work remotely as well. So we are trying to make them equipped with the ongoing time as well. Other than that, there is a thing that is ensured in our department. When we talk about the morality of the department is this, that we show them this by example, by being an example. We have, as teachers, as faculty members, we attend multiple meetings with them as students in a collection where if your head of department, where your senior members are showing a respect, are showing a proper decorum to the junior ones, this sets a very good example for the students to see that there's a proper hierarchy. No matter wherever you sit, you have a say, you have a word, and in the proper limitation, in the proper obedience criteria, you can say anything that comes to your mind. So by setting the example by ourselves, we are ensuring that the students follows our footsteps.
0: Very right. Ma'am, Sumera, main aapse puchna chahunga. Aajkal zamana hai entrepreneurship ka. To aap bataiye ki kya aap apne students mein startups bhi leke aati hain, koi unko mauke faraham karti hain?
1: Ji bilkul, jo hamara jaise Anam ne previously mention kiya tha ki Takhleeq Incubation Center hai UCP mein. उसमें हर साल या 6 माह बाद आइडिएशन का कंपटीशन, कुछ वो प्रोजेक्ट्स पहले ऑनलाइन रजिस्ट्रेशन कराते हैं एंड देन उनके फेज़ 1, 2 एंड 3 के बाद उनके फाइनल प्राइसेस लिए जाते हैं. और ये हमारे लास्ट ईयर के دو پوزیشن وننگ تھی جس میں ہماری تخلیق انکیوبیشن آئیڈیشن میں ایک ہربل ٹی تھی جس کو سیکنڈ پوزیشن ملی تھی تھرو آؤٹ دا آئیڈیشن جنہوں نے آل تھری راؤنڈز میں بیسٹ پرفارم کیا تھا اینڈ اس کے علاوہ ایک لیدر تھا فرام دا مشرومز بیکاز ٹپیکلی لیدر جو ہے اس میں آفٹر آپ کتنا بھی مہنگا لیدر یوز کر لیں جوتوں میں جیکٹس میں بیگز میں لیکن ان میں یہ ہوتا ہے کہ آفٹر ٹو ٹو تھری ایئرس وہ خراب ہو جاتا ہے لیدر جتنا بھی ایکسپینسو ہوگا لیکن کچھ مشروم بیسڈ لیدرس ہم لوگوں نے اس میں جینیٹیکلی ماڈیفائی کر کے اس کو یہ کیا کہ ایون وہ 5 to 10 years تک اس کا ٹیکسچر یا کلر خراب نہیں ہوتا تو یہ دو پروجیکٹس ہمارے اس میں گئے اور ان کو انہوں نے پرائز بھی ون کیا اینڈ الانگ ود دیٹ ہمارے جو کچھ اسٹوڈنٹس ہیں وہ اپنے انہیں جب ہم 7th-8th semester میں ان کو ریسرچ کراتے ہیں بی ایس کی تو ہم ان میں سے سم ٹائم پبلش بھی کرتے ہیں اور وہ سم ٹائم اچھے جرنلز میں پبلش ہوتے ہیں جب وہ اچھے جرنلز میں پبلش ہو جاتے ہیں تو اسٹوڈنٹس جو کہ ابراڈ اپلائی کرتے ہیں فار دیئر ماسٹر پروگرامس پوسٹ گریجویٹ میں ماسٹر سے پی ایچ ڈی میں تو آبویسلی جب ماسٹر اسٹوڈنٹ آتا ہے تو وہ ہر ڈپارٹمنٹ کا پبلیکیشن کے ساتھ جاتا ہے اور وہ پی ایچ ڈی باہر آسانی سے حاصل کر لیتے ہیں اور ماسٹرز آپ کو پتا ہے بھی ہمارا ریسرچ ایکسپیرینس ہے لیکن ہم کوشش کرتے ہیں کیمسٹری اور بایو کیمسٹری میں بی ایس لیول پہ جو ریسرچ ہم انہیں کراتے ہیں دیٹ شوڈ بی فار دس کہ ہم انہیں پبلش کرا سکیں اور اسٹوڈنٹ جب بی ایس کر کے یہاں سے نکلتا ہے تو ایٹ لیسٹ ون آرٹیکل وہ پبلش کرا کے ساتھ لے جاتا ہے جو کہ انہیں ماسٹر پروگرام میں اسکالرشپ لینے میں انٹرنیشنلی ہیلپ فل ہوتے ہیں اور اس کی ایگزامپل دینا چاہوں گی چھوٹی سی کہ ہمارے اس وقت میں بی ایس کے اسٹوڈنٹ انٹرنیشنلی ماسٹر پروگرام میں ماسٹر اسکالرشپس جو کہ فلی اسکالرشپ فنڈیڈ اسکالرشپس میں چائنا میں آسٹریلیا میں بی ایس کیمسٹری ایز ویل ایز بی ایس بایو کیمسٹری کے اسٹوڈنٹس مور دین 7 students ہمارے ان 5 to 6 countries میں اور جو کہ یہ نہیں کیا ڈیولپ نہیں ہے چائنا آسٹریلیا یو کے یو ایس اے جرمنی اور کوریا میں ہمارے 8 students اس وقت ماسٹر پروگرام میں ان ساری یونیورسٹیز میں ان ساری کنٹریز میں ایڈمیشن لے چکے ہیں
0: میں آپ سے آخری سوال کرنا چاہوں گا کہ آپ بتائیے کہ آپ اپنے اسٹوڈنٹس کو جاتے جاتے کیا پیغام دینا چاہیں گے
2: Sir, I would like to mention it to them that the world is your canvas. It is something that you have the ability to paint as per your own aesthetics. So do take your mark, do take whatever is in your head, whatever is in your heart as well. By the combination of your heart and your mind, your heart and your head, you can do wonders. You can reach for multiple horizons. So don't hesitate in reaching anything that you wish for.
1: I would request students to stay out of their comfort zone. That's why they must be more productive and some honest people that we are bringing them to real world.
0: The gist of both of your messages is, as I can infer from here and I can interpret it, that sky should be the limit.
2: Yeah. Yes.
0: Right? So, Madam Sumaira Zeb, Dr. Sumaira Zeb, Ms. Anam Tahir, aapki tashreef aavri ka bahut shukriya. Isi ke saath, Moazzez Samein, hamara aaj ka program ikhtitam ki taraf badhta hai aur اگلے ہفتے بے تابی سے ہمارا انتظار کیجیے گا ہم ایک نئے پروگرام کے ساتھ آپ کی خدمت میں حاضر ہوں گے جاتے جاتے پاکستان زندہ باد